0: PM. This time check is brought to you by
1: Glow Bleach Cream, जो deep clean करे और दे 4 गुना brightness, diamond skin जैसी है मैं Diamond Glow Bleach Cream.
2: हाँ जी स्किन डल और बेरोनक लगे थी हाने पहुंची स्किन के दियो वाइट एज ब्यूटी क्रीम अवां जी स्किन के बनाए फ्री फार्मूलो दी अवां के रेडिएंट लुक रोजानो जे इस्तेमाल सा हर किस्म जी स्किन जे लाए परफेक्ट हाने पूरा थियन वधिक आसान वाइट एज ब्यूटी क्रीम खूबसूरती जल्द हासिल कर लाए वाइट एज ब्यूटी क्रीम इस्तेमाल करियो वाइट एज ब्यूटी सोप. वाइट एज ब्यूटी सोप सा मिले चमकदार निखार ताजगी सा गड वाइट एज ब्यूटी क्रीम Glowing Skin Jo Raaz, a product by Biocon International Pakistan.
3: شدید گرمی سبب شہرن کے گزارش کئی ونے تھی تو صبح 11 وگے کھا شام خاص احتیاطی تدبیروں اختیار کن غیر ضروری طور تے باہر نہ ونیو ہلکا کپڑا پایو متھو ڈھکے رکھو ائی ان دوران شدید جسمانی کم کھا پاسو کریو بارن بزرگن ائی بیمار مانن جو خاص خیال رکھو ودیق پانی پیو ائی محفوظ رہو ہی عوامی آگاہی پیغام حکومت سندھ PDMA کمشنر کراچی کے الیکٹرک ائی سیلانی ویلفیئر ٹرسٹ کے تعاون سے پیش کیو.
4: अजरक के रंगों से रंगी,
5: दिल्ली के टुकड़ों से जुड़ी,
4: सिंध के दिल से निकली आवाज,
5: GFM 88 नेटवर्क, सिंध की आवाज़.